0: बहरान बावजूद पंजाब तकरारी लिंक केनाल सरी पानी की खणत बंद न कई। सिंधु कुंभ जो एहतजाज, सिंध में पानी जो बहरान ए गैर मुंसिफानी विरछ से सीनियर वसी शजी डिना में उन वफा का पंजाब की ज्यादती एरसा के फैसलों को नोटिस वठण का मुतालबो किया। शर्जील इनाम में चो तो एरसा के फैसलों से सिंध से अण बराबरी वो वर्ताव जो तासुर मजबूती रो है। कें भी सूबे के बे सूबे के हिस्से से तरजीह नी दी सके। सिंधु गुजर केतर ही डीन का 22 सैकड़ों पानी खोट के मोजी रही है। कराची जड़े मुआशी मरकज लाए संगीन खेतरा पैदा थी रहा है। गुडू बैराज से 42 ए कोटड़ी बैराज से 29 सैकड़ों पानी की खोट रिकॉर्ड की वही है। वफाक सिंधु के जायज मुकम्मल ए जायज सुफराम कर लाए अमली कदम खड़े हैं। सिंध खूबसूरत एशिया की सब का वरी मंछर डंड भी सुकी वही। बान सईदाबाद में मंछर बचाय ताज डंड के बहाली लाए मंछर बंद से एहतजाज। मुजाहरीन तो पानी घटने सबब मच्छी जो नस्ल खत्म थी वो है। मोहणा बदाली जो शिकार आन पानी की सतह घटी 106 RL यानि 6 फुट रह वही। 3000 का इंसानी आबादी पीण तोड़े जरे पानी का महरूम आन। मंछर डंड में पानी की सतह के बहाल किया वे। दाबे की पंपिंग स्टेशन से बिजली की बंदिश सबब कराची के पानी की फरहमी मुअत्तल। वाटर कारपोरेशन के तर्जुमान जो चवण है दाबे की गेट के ट्रांसफार्मर्स में फनी खराबी सबब शटडाउन किया वो। जबरी शटडाउन से दाबे की पंपिंग स्टेशन जहा 21 मां 10 यूनिट्स बंद है। शहर के मुख्तलिफ इलाकन के पानी की फरहमी मुअत्तल है। बिजली मुकम्मल बहाल थियण के वक्त बाबत आत्मी जान फराम ना की हुई। माली साल की बजट में इलेक्ट्रिक गाड़ियों ए सोलर महंगा थियण जो इम्कान। जरियन बजे बैमएफ पारा बजट में सेल्स टैक्स छूट खत्म करने की तजवीज। इलेक्ट्रिक गाड़ियों से सेल्स टैक्स 18% थियण जो इम्कान है। इंदड़ माली साल में गाड़ियों के पोर्ट 40,000 तक महदूद करने की तजवीज। हाइब्रिड गाड़ियों से भी सेल्स टैक्स 8% 18% ताई आने सके तो। सोलर पैनल्स से भी सेल्स टैक्स 10% का बधाए 18% करने की तजवीज। ईंदड़ माली साल की PSDP की मद में 1126 अरब रुपया रखने की तजवीज। GDP बाद जो हदफ 4% रखने की तजवीज। ईंदड़ माली साल की बजट लाए सालाना प्लान कोआर्डिनेशन कमेटी जो इजलास अच्छो। एहसन इकबाल की सदारत में इजलास दौरान तरक्याती बजट की मंजूरी दिनी वही। नेशनल इकोनॉमिक काउंसिल जो इजलास 3 जून से वजीर आजम शहबाज शरीफ की सदारत हेठ सदायण जो इम्कान। एबीआर टैक्स उगाड़न में 868 अरब रुपये की घटताई के मुंझी रो है। 12,095 अरब रुपये के अदब के मुकाबले में 11,027 अरब रुपया जमा थी सकया। वफाकी घर वजीर महसन नकवी की लाहौर में वजीर आजम शहबाज शरीफ से मुलाकात। मुल्क में अमन अमान ए मजमूई सिक्योरिटी सूरत हाल से गालू। घर वजीर महसन नकवी वजीर आजम शहबाज शरीफ के ईद उल अज़हा के मौके से कयल सिक्योरिटी इंतजाम का आगाह ए गिलगित बस्तान में रितियल चूंड लाए सिक्योरिटी इंतजाम बाबत ब्रीफिंग दिनी। महसन नकवी चौदह चूंड अमल दौरान अमन अमान बरकरार रखने लाए जामिया सिक्योरिटी प्लान जोड़े वो है। वजीर आजम शहबाज शरीफ मुल्क में अमन इस्तकाम के क्याम लाए घर वजार सिक्योरिटी फोर्सेस की कोशिश की वाकान। वजीर आजम शहबाज शरीफ चो तो हुकूमत जमहूरी अमल लाए हर मुमकिन कदम ए सहकार जारी रखंदी। इसराइली फौज जो लिबनान में अहम जबल ए तारीखी अल शकीफ किले से कब्जो। 24 साल का बीहर इसराइली फौज लिबनान में गिरी वही। लिबनान के 2,000 चौरस किलोमीटर इलाके से कब्जो कर वरतो। लिबनान के मीडिया जो चवण है नतिया जी इलाका खाली करने लाए बमबारी कई वही। हमलों में रहायशी इमारतों के निशानों पड़ने सबब घर में निंड सुतल केतरा ही मानू शहीद। लिबनानी वजीर आजम पारा इसराइली कब्जे की मज़म्मत। अमरीकी सदर ट्रंप जो बीहर यूट्रन ईरान के तब्दील थियल सख्त तजवीजन उमाने छद। अमरीकी अखबार न्यूयॉर्क टाइम्स दावा कई है ट्रंप ईरान से मुआदे से जल्द फैसले बाद ذہن تبدیل کرے چھڑیو ٹرمپ ایران کے تبدیل تھل سخت تجویز مانیو ہے امریکی صدر ڈونلڈ ٹرمپ چو ہے تو جو اسا جائیں تا وہ ایران کا حاصل کر رہے ہیں ایران ایٹمی ہتھیار نہ ٹھائن سمیت ایٹمی بمب خرید نہ کرنے کی بھی خاطری کرائی ہے معاہدے تے صحیح تھیندے ہی آپ نے ہرمز کھولو ویندو اسا کی کا جلدی نہ ہے سٹو معاہدہ چاہوں تھا معاہدے کے ویجو پہ آئیں ایران سے سٹی ڈیل نہ تھی تو بیئر آپریشن کرنا پوند امریکہ اپنا ہرمز میں ناکہ بندی ختم کرنے والے اعلان تھا فری بھی ہو امریکی جنگ والے وزیر پیٹر ایکسٹ سنگاپور میں میڈیا سے گالے چو تو اپنا ہرمز کی ناکہ بندی برقرار ہے ایران میں بیئر فوجی کاروائی کرنی پی تو کنداسی اڑو معاہدوں کبو جو امریکی عوام کے مفاد میں ہوں ایران سے معاہدوں تھن کا پوئے اپنا ہرمز کو کھولے ویسے اپنا ہرمز ایک ٹول فری رستہ ہوں جو ساری دنیا استعمال کر سکتی بڑی اگو امریکی صدر اپنا ہرمز تا ناکہ بندی ختم کرنے کا اعلان کیا ہو ایرانی فوج واپاری بحری جہازن آئل ٹینکرس لائے نئی وارننگ جاری کرے چھڑی ایرانی فوج جو چونا ہے تو ایران کی اجازت کا سوائے ہرمز کے سفر کی کوشش خطرناک ثابت تھی اب نئے ہرمز سے ایران جو کنٹرول مضبوط ہے ایرانی پارلیمانی اسپیکر باقر قالیباف جو ہے تو امریکہ سے ٹھوس نتیجن کا سوائے کو بھی معاہدہ نہ تھی ایرانی عوام کے حقن کی ضمانت نہ ملی تو کو بھی معاہدہ قبول نہ ہوں ایران دشمن کے عظیم تاریخی جنگ میں پٹتے دکے رہے ہے شہید رہبر ایک مضبوط ایران جو بنیاد رکھو
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: انگیز جدید مشین ذریعے پہنجو چیک اپ کرایو ائے ہومیوپیتھک طریقہ علاج سا شفا حاصل کریو جی ہاں ہانے اماجے پنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور و معروف خاندانی تجربے کار سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی پاکستان جنرل فزیشن ماہر امراض میدو جگر جی گرمائش گردے جی پتھری سوج پرانی کھنگ زکام دل جی تکلیف اد متھے جو سور اکھن جی خارش جوڑن جو سور بخار بارن جو دیر سا ہلن فالج شوگر دماغی کمزوری خارش ناسور خونی بادی بواسیر انن سبنن بیمارن جو کامیاب علاج کیو ویندو ہے ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ٹائم روزانو صبح 9 وگے کھا شام 6 وگے تائیں بروز جمعہ 12 وگے تائیں ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکرن ودھک مشورے رابطے کے لیے 0327 99

0: आप सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: तो वो पाकिस्तान के पास है, पर अगर पाकिस्तान के पास एटॉमिक ताकत है तो वो भी जीए भुट्टो की नारा की वजह से।
2: जहां मैं जाता था
0: सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
2: हाने हैरत अंगेज जदीद मशीन जरिए पंहिंजो चेकअप करायो ऐं होम्योपैथिक तरीक़े इलाज सां शिफ़ा हासिल करियो। जी हाँ, हाने अवां जे पंहिंजे शहर सकरन में हाजी इनायत होम्योपैथिक क्लिनिक ते मशहूरु मारूफ खानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब DHMS सिंध RHMP पाकिस्तान जनरल फिजिशियन माहिर अमराज मैदो ऐं जिगर जी गर्माइश गुर्दे जी पथरी ऐं सोज पुराणी खंघ ज़ुकाम दिलि जी तकलीफ़ अधु मथे जो सूर अखियुनि जी ख़ारिश जोड़नि जो सूर بخار بارن جو دیر سا ہلن فالج شوگر دماغی کمزوری خارش ناسور خونی بادی بواسیر انن سبن بیمارن جو کامیاب علاج کیو ویندو ہے ہومیوپیتھک ڈاکٹر ہارش جاوید راجپوت صاحب ٹائم روزانو صبح 9 وگے کھا شام 6 وگے تائیں بروز جمعہ 12 وگے تائیں ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکر ودھک مشورے رابطے جو لائے 0327-99-84-763
3: پاکستان کی شان وادی مہران مہران کی پہچان جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز

0: अव्हां जी स्किन डल ऐं बेरोनक लगे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो पेश आहे वाइट एश ब्यूटी क्रीम अव्हां जी स्किन खे बणाए फ्रेश सॉफ्ट ऐं ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अव्हां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट हाणे थियो खूबसूरत थियण वधीक आसान वाइट एश ब्यूटी क्रीम खूबसूरती जेका चमके हर ॾींहुं बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एश ब्यूटी सोप वाइट एश ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गीअ सां गॾु वाइट एश ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
1: انگیز جدید مشین ذریعے پہنجو چیک اپ کرایو ائی ہومیوپیتھک طریقہ علاج سا شفا حاصل کریو جی ہاں ہانے اواں جے پہنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور معروف خاندانی تجربے کار سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی پاکستان جنرل فزیشن ماہر امراض میدو ائی جگر جی گرمائش گردے جی پتھری ائی سوج پرانی کھنگ زکام دل جی تکلیف اد متھے جو سور اکھن جی خارش جوڑن جو سور بخار بارن جو دیر سا ہلن فالج شوگر دماغی کمزوری خارش ناسور خونی بادی بواسیر انن سبن بیمارن جو کامیاب علاج کیو ویندو ہے ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ٹائم روزانو صبح 9 وگے کھا شام 6 وگے تائیں بروز جمعہ 12 وگے تائیں ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکر ودھک مشورے ایں رابطے جے لائے 0327 99 84 763
2: हर चप्पा हर गोशा
3: GAFM 88 नेटवर्क से जुड़ा
2: GAFM 88 नेटवर्क सिंध की आवाज़।